0: बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम खवातीन हजरात, आप वाबस्ता हैं रेडियो अमन 88.4 टांग के साथ। आपका मेजबान आरजे अंस अख्तर आपकी खिदमत में हाजिर हुआ चाहता है और तमाम सुनने वालों को मेरी तरफ से वेलकम जी आयनु पखैर राखले सात बिस्मिल्लाह। बिल्कुल तमाम सुनने वाले जो बहने भाई मुझे जहां जहां से भी कहां कहां से भी सुन रहे हैं या सुन रही हैं उनको वेलकम कहता हूं, जी आयनु कहता हूं। बिल्कुल जनाब, आप सेहत का पैगाम समाज फरमाएंगे जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में पेश किया जाता है। तो बिल्कुल खवातीन हजरात, इस वक्त मेरे स्टूडियो की घड़ी के मुताबिक टाइम हुआ चाहता है 7:03। बिल्कुल जनाब, 7 से लेकर 8 बजे तक आप हमारा ये शो समाप्त फरमाएंगे जो कि अलशिफा दवाखाना के खसूसी ताउन से आपकी खिदमत में पेश किया जाता है। अलशिफा दवाखाना एक ऐसा मुअत्तबर नाम, एक ऐसा इदारा जो टांग में अपनी खिदमत सरंजाम दे रहा है और अलशिफा दवाखाना में एक ऐसे माहिर और तजर्बाकार हकीम मौजूद होते हैं जिनका ताल्लुक इस्लामाबाद रावलपिंडी से है और पिछले 30 सालों से देसी टिप से वाबस्ता है। बिल्कुल जनाब, हकीम सैयद मशकूर अहमद शाह साहब की बात हो रही है जो पिछले 30 सालों से देसी टिप से वाबस्ता हैं और पाकिस्तान के बहुत सारे शहरों में अपनी खिदमत दे चुके हैं। अब आपके शहर टांग में अपनी खिदमत का आगाज कर चुके हैं और माशाल्लाह टांग के जितने भी पेशेंट्स हैं, जितने भी मरीज हैं, चाहे टांग से हैं, चाहे मजाफात से हैं, चाहे वो वजीरिस्तान से हैं, जिस भाई ने भी हकीम साहब से इलाज कराया है माशाल्लाह वो मुतमईन है, चाहे वो मैदे के पेशेंट हैं, चाहे वो दर्दों के पेशेंट हैं, चाहे उनका कोई भी मसला है, क्योंकि जनाब बीमारियां इतनी ज्यादा हैं अगर बंदा नाम लेने लग जाए तो एक बहुत लंबी सारी लिस्ट सामने आ जाती है। सो जनाब, हर किस्म बीमारी का तसली बख्श इलाज किया जाता है अलशिफा दवाखाना पर। अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक प्वाइंट टांग सिटी। मजीद तफसीलात और मालूमात के लिए और लाइव शो में कॉल के लिए नंबर नोट फरमाइए 0319-55-23-404 पर, 0319-55-23-404 पर आप कॉल भी करेंगे। इसके अलावा जो पीटीसीएल नंबर है 0963-511-488 पर भी आप कॉल कर सकते हैं और हकीम सैयद मशकूर अहमद शाह साहब से सवाल पूछ सकते हैं। सो बिल्कुल जनाब, इंशाल्लाह आज की तरह कल भी हकीम सैयद मशकूर अहमद शाह साहब अपनी क्लिनिक पर मौजूद होंगे और मरीजों का चेकअप मायना जारी रहेगा। हकीम साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक मौजूद होते हैं अपनी क्लिनिक में और मरीजों का जो चेकअप मायना है लगा रहता है, हकीम साहब खुद मौजूद होते हैं। सो बिल्कुल जनाब, सुमर हम पुख्तना जुमुंगदा प्रोग्राम अरविची खयान देवरूना मशर कशर साहम प्रोग्राम के हर कले वायमा दस सेहत पैगाम स्तासु बखिदमत के अलशिफा दवाखाने खसूसी तमसर पेश कऊ और ग्रान वारविदन को अलशिफा दवाखाने बांधे डेर तजर्बाकार और माहिर हकीम हम मौजूद भी हकुम से द तालुक इस्लामाबाद रावलपिंडी सरदे और खबर वकू हकीम सब तजर्बे ददीस कालो तजर्बे दीसी तीप सरा देसी तरीका इलाज सरा वाबस्ते दी और डेर बेहतरीन और डेर लाजवाब इलाज कवि देवल कस्तासु मसले भी दजर मसाइल दी मैदी मसाइल दी दर्दो मसाइल दी आये चस्ता सो इच किस्म मसले विग्रान वारविदुन को देसी तरीका इलाज देर आसान अरजान और भी जरर तरीका इलाज दे अवल खबर दादा चीजी बिल्कुल नुकसान न हम नश्ता और डेर तजर्बकार और डेर यो जबरदस्त हकीम अलशिफा दवाखाने बंदे अकबल खिदमत वर कवि बिल्कुल जनाब खबर को मुंगा हकीम सैयद मशकूर अहमद शाह साहब बिल्कुल जनाब द पाकिस्तान डी जियाद शाहरुन की अकबल खिदमत वर कड़ी दी और उस्ताद अकबल शाहर टांग चे और अकबल खिदमत आगाज कड़े दे उस्ताद रुपारा डी सर अपॉर्चुनिटी दा उस्ताद रुपारा डी सर मौका दा वोली चे मुंग चिकम खलिक दी आ इलाज द पारा इस्लामाबाद तजी ला पिखावर तजी या मुल्तान तजी या लाहौर तजी बिल्कुल जनाब ओ सो चीरे हम दतल जरूरत नश्ता इनशाला सांस हर किस्म चिकम बीमारी इलाज दा आब अलशिफा दवाखानी बंद की। बिल्कुल जनाब, अलशिफा दवाखानी से कम एड्रेस से जान सरा नोट के ग्रानवार विदुन को अलशिफा दवाखाना शवाल मार्केट नस और ट्रैफिक प्वाइंट टांग सिटी के। बिल्कुल जनाब, जितने मैंने भेड़िया बिरा मेरे को सुनने पेन सरेकी चाहे टांग तो सुनने पेन चाहे मसाफात तो सुनने पेन तो आकु मैं जी आई अनुवादा अपने प्रोग्राम दे विच वेलकम आदा। तो बिल्कुल जनाब, जितने भेड़िया बिरा मेरे को सुनने पेन बाल हीन बिलोड़े हीन सारे मशर सा को सुनने पैन वरी के सुनने पैन जनाब ए प्रोग्राम तोरी खिदमत इच अलशिफा दवाखाना दे खसूसी ताउन अल पेश कीता पिया वेंदा इको आखा वेंदा सेहत दा पैगाम। بالکل جناب، صحت دا او پیغام جڑا کہ ایک ایسا بیمار بندہ ہے جڑا بہت زیادہ بیماریاں وچ مبتلا ہے تے علاج کرا کرا کے تھک چکا ہے، مایوس تھی چکا ہے، بالکل سی اکثر ہی ہوندا ہے سارے لوگ جڑے ہیں نا او علاج کراون یا ملتان ویسن یا پشاور ویسن یا ابے ویلا کوں ویسن وڈے وڈے ڈاکٹرز ویسن وڈے وڈے ہسپتالاں دے ویسن۔ تو بالکل جناب ہن تہاڈے اپنے شہر ٹانگ دے وچ اسلام آباد راولپنڈی دے ایک بہت ہی قابل تے تجربہ کار حکیم اپنی خدمات دینے پین جنہاں کو حکیم سید مشکور احمد شاہ صاحب آکھا ویندا ہے۔ بالکل جناب حکیم صاحب نے پچھلے 30 سالوں کو دیسی طب نال وابستہ ہیں تے بہت ہی اچھے تے تجربہ کار حکیم ہیں۔ پے انشاءاللہ تواری کوئی بھی قسم دا مسئلہ ہوئے، تواری کوئی بیماری ہے، دیکھو جی اگر تساں اپنے علاج کراون بے شہر تو ویندے پے تے اگر تساں علاج کراون اسلام آباد ویندے وے تے بھرا اسلام آباد اگر تواری اپنے ٹانک وچ موجود ہے تے بہر ونجن دی لوڑ ہی کوئی نہیں۔ سو بالکل جناب حکیم صاحب نے انشاءاللہ اج انگو صبح فجر دی بھی اپنی کلینک تے موجود ہوسن الشفا دواخانہ تے۔ حکیم صاحب نے فجر 8 بجے کول شامی 4-5 تک یعنی دیگر 4-5 تک موجود ہونن تے مریضاں دا چیک اپ معائنہ جاری رکھن۔ ٹھیک ہے جڑا الشفا دواخانہ ہے ان دا ایڈریس بھی نوٹ فرما گن سو جتنے بھیڑیاں برا سننے پین، الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی۔ مزید تفصیلات تے معلومات دے واسطے تے اگر پروگرام وچ تساں حکیم صاحب دے کول کوئی سوال پوچھنا چاہو صحت دے حوالے نال تاں 0319-55-23-404 دو تے کال کر سکتے ہوئے تے 0963-511-488 دو تے بھی کال کر سکتے ہوئے۔ سو بالکل جناب یہ صحت کا پیغام ہے اور مجھے آر جے انس اختر کہتے ہیں اور اس شو میں ہمارے ساتھ تشریف فرما ہیں حکیم سید مشکور احمد شاہ صاحب۔ بالکل جناب دیسی طب سے وابستہ ہیں اور اپنی خدمات دے رہے ہیں الشفا دواخانہ میں۔ سو چلیں گے جی صحت کے سفر کو بھی آگے بڑھائیں گے، آج ہم بات کریں گے ایچ پائلوری کے بارے میں۔ بالکل جناب ایک ایسا مسئلہ جس سے ہر دوسرا انسان جوجھ رہا ہوتا ہے، پریشان ہوتا ہے، ایچ پائلوری کہتے ہیں جناب معدے کے زخم کو۔ ٹھیک ہے آج حکیم صاحب سے جانیں گے کہ ایچ پائلوری کیا چیز ہے، ایچ پائلوری کے کیا وجوہات ہیں، کس وجہ سے ہوتی ہے، اس کے احتیاط بھی بتائیں گے، اس کے آپ کو دیسی نسخہ بھی حکیم صاحب بتائیں گے اور انشاءاللہ علاج بھی آپ کو بتائیں گے۔ سو جب تک حکیم صاحب علاج بتاتے ہیں، حکیم صاحب ایچ پائلوری کے بارے میں ہمیں بتائیں گے، آپ ہمیں کال نہ کیجیے گا۔ جس طرح حکیم صاحب کا ٹاپک مکمل ہو جائے گا پھر میں آپ کو کہوں گا کہ ابھی آپ کال کر سکتے ہیں، لیکن ایسے میں صاحب کر سکتے ہیں وہ میں بعد میں ریڈ کر لوں گا۔ ٹھیک ہے کال آپ لوگوں نے ابھی نہیں کرنی، جب حکیم صاحب کا جو موضوع ہے وہ مکمل ہو جائے اس کے بعد جو ہے نا آپ کی کالز لیں گے۔ چونکہ بہت سارے لسنر کہتے ہیں کہ انس بھائی جب حکیم صاحب بتا رہے ہوتے ہیں تو آپ درمیان میں کالز لیتے ہیں جس کی وجہ سے ہمیں مزہ نہیں آتا۔ میں نے کہا چلیں ٹھیک ہے آج سے ایسا کریں گے کہ حکیم صاحب جو ہیں اپنا ٹاپک جب تک مکمل نہیں کریں گے تب تک میں کسی کی بھی کال نہیں لوں گا۔ تو چلتے ہیں جی صحت کے سفر کو آگے بڑھاتے ہیں، صحت کا پیغام آپ سماعت فرما رہے ہیں جو کہ الشفا دواخانے کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جا رہا ہے۔ یہ شو آپ 7 سے لے کر 8 بجے تک سماعت فرمائیں گے۔ چلتے ہیں جی صحت کے سفر کو آگے بڑھاتے ہیں۔ السلام علیکم حکیم صاحب۔
1: وعلیکم السلام
0: حکیم صاحب، کیسے ہیں؟
1: الحمدللہ ٹھیک
0: چلے ماشاءاللہ۔ آج کا دن کیسا رہا حکیم صاحب آپ کا؟
1: دن تقریباً روز کا ہی اچھا ہے۔
0: اچھا
1: ہاں موسم کہہ سکتے ہیں کہ کبھی گرم ہے کبھی، لیکن بہرحال دن اوور آل اچھا ہے۔
0: چلے ماشاءاللہ اچھی بات ہے۔ بالکل جناب میں امید کرتا ہوں میرے تمام جو سننے والے ہیں، بہنیں ہیں، بھائی ہیں، بھانجے ہیں، بھتیجے ہیں، وہ بھی ویل اینڈ گڈ ہوں گے۔ آج کا دن آپ کا بہت ہی اعلیٰ رہا ہوگا۔ سو ابھی کھانے کا ٹائم بھی ہو رہا ہے، سو کھانے کے ٹائم کے ساتھ ساتھ آپ نے ریڈیو ٹیون کیا ہوگا۔ تو جی حکیم صاحب یہ بتائیے گا، آج بات آپ کریں گے، آج ہمارے سامعین کو بھی بتائیے گا کہ ایچ پائلوری یعنی معدے کا زخم کیا چیز ہے۔
1: دیکھیں اس کے مریض بھی میرے پاس کافی آئے ہیں اور میں نے یہاں ان کو دوائی بھی دی ہے۔
0: ٹھیک ہے
1: اور مجھے امید ہے انشاءاللہ کہ کیونکہ وہ آزمودہ تجربے میں ہے میرے اور بڑی دیر سے ہے۔
0: ٹھیک ہے
1: ہوتا اکثر ایسا ہے کہ لوگ آ کے اکثر کہتے ہیں کہ حکیم صاحب معدے میں جلن ہے، گیس ہے، کھٹی ڈکارے آتی ہیں۔
0: ٹھیک ہے
1: کھانا کھانے کے بعد پیٹ پھول جاتا ہے، شاید مجھے تیزابیت ہے۔ لیکن ہر بار تیزابیت ہی وجہ نہیں نا ہوتی،
0: ایسی بات ہے
1: ٹھیک ہے۔ اس کے لیے پھر تشخیص ہوتی ہے، اس کے ٹیسٹ بھی کروانا پڑ جاتا ہے۔
0: بالکل
1: تو ایچ پائلوری جو ہے یہ ایک کامن سا مرض ہو گیا ہے،
0: ایسی بات ہے،
1: خوراک کی وجہ سے، تیزابیت سے، یہ معدے میں انفیکشن ہونا،
0: ایسی بات ہے
1: آنکھوں میں۔
0: تو
1: جب بیکٹیریا اس کا پھیلتا ہے تو وہ تو تھوڑا سا نقصان کرتا ہے، اکثر لوگ اس سے جب تک نہیں پتا چلتا جب تک وہ ٹیسٹ نہ کروائیں، اور ان کو بالکل کوئی اس کی نشاندہی نہیں، وہ صرف یہی کہ معدے میں تیزابیت ہے۔ لیکن جب معالج سے مشورہ کیا جاتا ہے تب پتہ چلتا ہے کہ ایسا بیکٹیریا ہے کہ جو نقصان دے رہا ہے جو معدے میں ہے اور ہم اس کو سمجھ نہیں سکتے جب تک ہم اس کی رپورٹ نہ کرا لیتے. باقی وہ اندرونی جھلی کو جب متاثر کرے گا تو ورم بھی آئے گا, درد بھی ہوگی, اور کچھ افراد میں انفیکشن بھی ہوگا, السر بھی بن جائے گا. تو اسی وجہ سے اس کا جاننا اور مریض کو بھی اس سے آگاہی لینا کہ ہر معدے کو جو تکلیف ہے پیٹ کی اس کو یہ نہ جانے کہ یہ صرف تیزابیت ہی ہے, اپنا معالج سے مشورہ کرے اور لیبارٹری سے ایک ٹیسٹ کروا لے. چھوٹا سا ٹیسٹ ہے, اتنا مہنگا بھی نہیں ہے, تو اس پہ پھر اس کم از کم یہ پتہ چل جاتا ہے کہ اصل میں حقیقت ہے کیا,
0: حقیقت کیا اصل میں.
1: اب جو ہے کہ اس کی علامتیں بعض بندے کو نہیں محسوس ہوتی, وہ بظاہر بالکل ٹھیک ٹھاک نظر آ رہا ہوتا ہے, لیکن وہ روزمرہ کے کاموں میں دقت ہوگی.
0: ٹھیک ہے,
1: ٹھیک ہے نا, درد محسوس کرے گا, تھکاوٹ محسوس کرے گا, اور ہو سکتا ہے انفیکشن بھی بڑھ جائے. تو اسی لیے اس کی جو ہے اس کو کیئر کرنا ضروری ہے. اب باقی آ جاتی ہیں کہ اس کی علامتیں بعض آدمی اس سے بھی ٹریس کر لیتے ہیں اپنے, کہ جو معدے کا ہمارا اوپر کا حصہ ہوتا ہے,
0: ہاں جی,
1: اس میں درد بھی ہوگی, جلن بھی ہوگی, یعنی آپ پیٹ میں بے آرامی سی, بے سکونی سی محسوس کرو گے,
0: ایسی بات
1: ہے, پھارا بھی ہو سکتا ہے.

0: Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: अब आपको मायारी इलाज के लिए कहीं भी दूर जाने की जरूरत नहीं, क्योंकि अब आपके शहर टांक में हर बीमारी का इलाज मौजूद है। मसलन पट्ठों का दर्द, जोड़ों का दर्द, बवासीर, खूनी वबादी, नवासीर, गुर्दे की पथरी, पित्ते की पथरी और इसके अलावा जनाना व मर्दाना पोशीदा अमराज का इलाज तसल्ली के साथ किया जाता है। तशरीफ लाए सेहत होम्यो मेडिकल हॉस्पिटल, नूर मार्केट, पुराना डाकखाना गली, तंग बाजार, टांक। फोन नंबर 0331-66-32-231। शुक्रिया।
3: د ضلع ٹانگ د ہلکو دپارہ د خوشحال زیر استاسو تا د معیاری علاج دپارہ چرته هم د تلو ضرورت نشتا۔ استاسو په خپل هر ٹانگ کې د هر قسمه بیماری علاج په اسانه کې دلای شي، مثلا پټو دردونه، جوړونو دردونه، بواسیر، خونی بدی، نواسیر، گردے کانے، ترہی کانے، جوړونو دردونه، پټو دردونه، د دین علاوه د زنانا او مردنا هر قسمه پټو مرزونو علاج هم په اسانه کې دلای شي۔ نو پتا یاد ساتئ، صحت هومیو میڈیکل اسپتال، نور مارکیٹ، پرانا ڈکھانہ گلی، تنگ بازار، ٹانگ۔ موبائل نمبر 0331-66-32-231۔ شکریہ۔
2: अब आपको मायारी इलाज के लिए कहीं भी दूर जाने की जरूरत नहीं, क्योंकि अब आपके शहर टांक में हर बीमारी का इलाज मौजूद है। मसलन पट्ठों का दर्द, जोड़ों का दर्द, बवासीर, खूनी वबादी, नवासीर, गुर्दे की पथरी, पित्ते की पथरी और इसके अलावा जनाना व मर्दाना पोशीदा अमराज का इलाज तसल्ली के साथ किया जाता है। तशरीफ लाए सेहत होम्यो मेडिकल हॉस्पिटल, नूर मार्केट, पुराना डाकखाना गली, तंग बाजार, टांग। फोन नंबर 0331-66-32-231। शुक्रिया।